हामीले अब यहाँ सेन्टभूमि चल्दै छ त नानुका ऊ एकदमै चन्द बाइक हुनु मजा यति नै छ ना जस्तै पा बोल्छ पाए हामी सेन्टभूमि चाहिँ पेटा कोन एउटा